मौसम बहाली सरह अगला खबर अथरे थकी तो रिस्मी ने कौ बजे यश ना कदर मौसम गमदन कुली गाना सही हो आओ बेज गमदन हर सब इंसान माने खलेगी जाना नो बारान पदी मौजूद गमदन मुं खबर बखो जे हाय जाना जी गमदन सिर्फ पथी कैटेगरी एक गमदन तस म गणे पदी कैटेगरी एक गमदन जाना ना तस मत ले जे जाना बच गमदन यो जीने अलग भइयो जाना हो गमदन नो लिखा बता मोरम की देशी तो मोरम की देशी का ना दीन अलावा गमदन जानान जानान आ जा दो वे चे सुख जरूरत गमदन लखनीज दे दीगे रोरम की देशी दफल जेनुन गमदन लख सफा के यार मेहरबानी हो के यार आओ सुख हम ड्राइविंग के नो के देखना जखो मने कम ना को यो खबर गमदन दीजे के जमा उमने اسی تا سوچ گمنن داخل مشران نه من لزما خبر وسه و مانه لزما خبر وسه گمنن سخور و مانه بس هاي ديار نه و مهرباني بکوي لک ڈرائیونگ گمنن ایتیا سره کوي جي او موټر سائیکل وال فارج گمنن اوس رورو گرانی کی جي گرانی کی فدی نه اخل کو فارج گمنن آسان اده شي کم خل فری کی مفتو کی گمنن پیٹرول لے گنه لگیا دی اگی خیر دے بندہ چکل خوشحال ہے نو نہ گرمی محسوس ہوگی نہ یخنی لگ گم نہ یخ محسوس ہوگی خوشحال ہے گا نا چپے او غریب سڑے گم دن سے ہم خوار ازار دے لگ او بلا سر خبر میں کو یار خبر رانج گم دن ہے او زیا کا گجنج گمنن دا سیدی چی یو زبردست خوند گمنن پیاله تیار گڑے جی تاسو سگنے دچے نہ دا دج گمنن اغا ملکی چر نہیں راغي یخنی دا یخنی پدی موسم کچ گمنن سوپ مو خری جی سل کچ گمنن سوپ دا خړو او خړو جی لکچ گمنن دا خړو سفخری یخنیس کی او دین علاوہ گمدن نو گرم خوراکونو کوی چې دا یخنی مو لکه گمدن لگ

ये गुलवरी ने हंसते हैं ठीक ठाक ये खैर खरीत दे गुलवरी ना मैसेज कीजिए शुक्रिया गुलवरी ना आओ दाई मैसेज अगले दे आपको पता है व्हाट्सएप पर आपके लिसनर कितना आपका इंतजार करते हैं और आपका व्हाट्सएप अभी तक ठीक हुआ है कि नहीं हुआ नहीं हुआ जी और मुझे ये लग रहा है कि मैं ये वाला नंबर जो है सात वाला नंबर है ना इसको मैं चेंज करूँ येरा नंबर मंबर जिकमदन दा खत्म खा अवतासर बजकमदन यो नंबर बम नहीं सही देखा ना क्या बजकमदन नो बगैर दो नंबर हो बगैर लगे जिकमदन दा मैसेज नो बगैर कॉल नो जिकमदन प्रोग्राम कौन बा दाम गणे ची ताहिर जिकमदन बगैर दो मैसेज नो या बगैर लगे जिकमदन कॉल नो प्रोग्राम नो शिकोल जो بغیر د میسجونو هم پروگرام کولی شم او بغیر د کالونو هم پروگرام کولی شم خو نمبر به بدلوم جی نمبر به چینج کوم نمبر به چینج کوم یو نمبر به هم کم نن تاثر بنئ سلام جی وعلیکم السلام

जी अब सेट हो गया है एंड यस दैट इज हशमत सहर 03-255-5574 روزانہ دولو سنت یہ بجے پوری زیادہ رحمان عزیز.

ऑल राइट जी, सिर्फ 325 74 पर हम आपके कॉल्स भी शामिल करेंगे और साथ साथ आपके मैसेजेस भी हम शामिल करेंगे। वो तमाम सुनने वाले जिन्होंने मुझे पहली दफा कॉल की है, जो मुझे पहली दफा मैसेज करेंगे, तो आप सबका बेहद शुक्रिया। और द मैसेज इज मसर दाचारी अच्छा दा सखल करी का ना दावा हो रही پختو بوائی خوب اور اور اور مونگ نن لالو لو بازار تھا اور مونگ داس چلو کچھ مونگ شاپنگ کو اور ہاں ماں بیا مما تو ویل چمنگ تن داس داسی زنا واخلا میں چ کلم کور تراغ لو کنا نما چائے اور پراٹھا اور آملیٹ ما جانتا تیار کلو او کچن کے بیا باران ڈیر جات مونگ انجوائے کا نو داس کار کے وئی دا فیشلٹی نے دا پتہ خپل الفاظ کے شامل ہوئی چلے بڑی بڑی خاری جس تاسو یہی گنا آگا پریزنٹ کبھی معاشرے تھا یقین ہو کہ ڈیر مذہب کبھی اوریجنل ہو صحیح صحیح شو

0: 40
1: लक्ष्य
0: 302 वाजिरु 330 40 303 पदा नंबर बाने तासो काल कवले छे हो जानला दही दर मुमन अस्पताल दापी खबर खान नंबर खसे छे जी पगु को तासो दावाए जी नंबर न मिलावी की नु तासो कवले छे छि द 26 तारीख हो प 11 तारीख बाने जमुंग अस्पताल त सुकर वली गई जी आओ ददीन अलावा
1: आवाज़ खलक शीताना
0: कता सोच मुंग सुगदर लीगली नु शिलरियो फिर दे ब्या तासो कोशिश ताओ के ची वेबसाइट दलारी www.hidermomanhospital.com वेबसाइट तास विजिट गई आप दे वेबसाइट दलारी जान ता नंबर वाली नो दाबा लगा ना डीर जाता बेहतर खबर जी राजीव खुगुदा गुदा प्रोग्राम मख पोड़ा दे बांदी ब्या यू पदी प्रोग्राम की दस्ता सुमी मिसिजुना पर 0306 93 693 بیاتریان می پدغه نمبر باندې تاسو مونږ ته میسج کولای شئ او د دین علاوه که تاسو مونږ ته په دې پروګرام کې کال کوي نو بالکل په 0312 88 88 150 پدغه نمبر باندې تاسو ما ته کال کولای شئ وای وای دا بازی خلک څه شي دي ما ته خو پته نشته دی یو خو د جسم د فالتو یوختو د لرې کولو لپاره د جسم د غیر ضروري یوختو د لرې کولو لپاره تاسو ځان ته اخستی شئ بلډونا هیر ریمور کریم د بلډونا هیر ریمور کریم قیمت 200 روپۍ دی دا په هر کاسمیټک جنرل میډیکل سٹور کې ملاویږي او د بلډونا هیر ریمور کریم سره ستاسو د جسم فالتو ویښته غیر ضروري ویښته په مکمل توګه باندې ختمولی شي نو بیا تاسو خپل نږدې کاسمیټکس جنرل میډیکل سٹور ته لاړ شئ او صرف په 200 روپۍ ځان له زموږ بلډونا هیر ریمور کریم والی څه بلا

مريم ملك اوكي جودي رمضان بيا आवाज आई एम किंग ऑफ फ्रीडी डेरे रमजन जी सलाम संगे आवाज क्लियर दे और यो डोटा पेरा ताऊ का हम मीजेट केलवर फ्रॉम सवाबी टपी दर तो के मन मालो हुट पे नाराज कन दा बस चल की गी हां ओके ओके ओके समा ग्रानो फगुर रनो के दरमन दरिन को दस दचे तासु कला मुगले पीड़वे करा कवे करे کی جان دا ولی زمانن دروازه خوب نه لیکړی کنه نن دروازه ما چې کم دنو بیهی خوب نه لیکړی کنه